0: دارین کی میں اللہ حوال کر وفا وا امانات
1: دارین کی امام فنگ لولو کے فینیکن
0: اے دارین ہن ہیو مکو دک دین مکی میں بفنگ زیم مار
1: اے ہت کو کے معاملہ ملی اے ہت کو کے معاملہ ملی اے ہت کو کے معاملہ ملی
2: براسفتی دو ہو کے مندر دے جہائرو ریپیٹ ہکر دو گے ریگن دیہے جہائرو ادی ہون ہر دو ہو کے مندم ایکے جہائرو
3: ہت کو کے معاملہ ملی
4: अनेकावस बप्पा हुट्टा लिए, फलके लिबे हास कंदिए इतुर बमुन्ने।
3: मामा वाहक।
5: युपन लिबे हिंदु मावनुं थोले मुं इदायरु हीबे।
3: जखम।
6: यहाँ गुद्दुनु कोंगुले कन्नु मार।
5: रोईफा वाडकुं साउदिया बुन्ये।
3: मिफदा असरुगा दरी ति वाहक ता दिविराज जगाडुगे यूट्यूब चैनलु मिहारु अडोस वाले फेरे। दिविराज जगाडुगे यूट्यूब चैनल सब्सक्राइब को लवा।
7: इंहा सतर से कसाली स्नोए किलोहर्ट्स मीडियम वेव अड्डी हनुए मेगाहर्ट्स एफएम बैंड
3: दिवेहराज्य के अड्डू